0: کال ڈراپ تھی چکی ہے تو اسانے پروگرام میں بذریعہ لائیو کال شامل تھی سگو تھا 03011968151 کال جی طرف ویندا سی دسو کتھن جو کالر ہوندو. السلام علیکم.
1: ہلو.
0: السلام علیکم.
1: وعلیکم السلام.
0: سائیں منجا کیر صاحب جو گلائے
1: جی واجہ تو ہی
0: جی جی حکم کیو با
1: وا چیل میں سوران رو جکو تھے.
0: اچھا گھنو ورسو تھیو
1: ہیں
0: وزن بزن کھیو ہوندو
1: وزن بزن نہ کھیو.
0: اچھا ٹھیک ہے کتھوں پہ گلائیں جو تھی
1: کچے کھا.
0: اچھا کچے کھا پو ڈاکٹر صاحب کے روبرو دکھا رہے ون یا وری ڈاکٹر صاحب بدھا وئی دو ٹھیک ہے ایف ایم بدھ ایف ایم بدھ ڈاکٹر صاحب بدھا وئی دو.
1: جی جی
0: جی ڈاکٹر
2: بالکل جی کدے تکلیف ہے تو فی الحال ہیڈ تیل سرے جو جو کو تیل سرے میں ہیڈ ملائے گرم کرے وہ لگائیں جی مالش نہ کرنے صرف لگائے چلیں اللہ کا فرق پہ جی دو باقی جی کدے پھر بھی فرق نہ پے تو روبرو دکھارے سکن تو
0: پروگرام ہے صحت کی گال چھ مہرا پر ایف ایم 94 جو ہی آواز تمہاں جو سماعت نہیں پہنچے پیو. ڈاکٹر منظور حسین میمن صاحب اسان جو اسٹوڈیو موجود 03011968151 اسان جو لائیو کال جو نمبر ہے. کال جی طرف ویندا سی دسو کہ تھانو کالر ہوندو. السلام علیکم.
1: وعلیکم السلام. سائیں خوش آیو.
0: دعا الحمدللہ کیر صاحب پیو گلائے منجا سائیں. سائیں
1: شوکت بامن پیو گلائے اچر گوٹ بامن کھاؤں.
0: جی جی ادا بھلے کار چون تھا چھا پوچھندا با ڈاکٹر صاحب کا.
1: ڈاکٹر صاحب کا یہ پوچھنا سی ہمرا کے گوڈن میں سورا ڈاڈو.
0: اچھا تواں کے پان کے یا ہمرا کے
1: وڈو آ ہمرا پی آ ان کے.
0: اچھا عمر گھنی دز.
1: عمر تقریبا 65 سال دا جو ہے.
0: کوئی مسئلہ ہی کو نے کو اللہ تعالی دی ذات شفا دین واری آ بی جگہ تا بھی علاج کرایو ہوندو پر تا ڈاکٹر صاحب کے روبرو دکھاریو علاج کرایو انشاءاللہ رزلٹ ملندو فرق ملندو باقاعدگی سا. ٹھیک ہے بھاوا دی کے فیم بدھو ڈاکٹر صاحب اواں کے بدھائے تو ہر جمعہ چنچر آچر ہفتے جا ٹری دن چیک اپ فیس ڈاکٹر صاحب جی طرفا فری ہوندی ہے. تنجے بامبڑن جے گوٹھ جا الائی یو سیال یہ ٹھری جا خاص کے لیے جام پیشنٹ ہوندا تھی ڈاکٹر صاحب وٹ ان نے جوڑن گوڈن جے سور جا مختلف مانو شر جام ہوندا تھی ڈاکٹر صاحب وٹ. ٹھیک ہے نا با ماشاءاللہ ماشاءاللہ. جی ڈاکٹر صاحب
2: جی سر بالکل ایکڑی جو ہے سو بیماری جنے تھی ونے تھی تو پیشنٹ جو ہے سو تکلیف میں اچھی ویندا اڑے طریقے سے جوڑن جی بیماری بھی میں بھی جو ہے سو پیشنٹ گھنا وری پو مالش وغیرہ گھنو کرین ہیں تے یا ان کے جو ہے سو یا زیادہ تر جو ہے سو اڑے قسم جا پیشنٹ جن کے گھٹنن میں جن کی گوڈن میں جو ہے سو مکھ ہوندی ہے ایکڑی جکی گھٹ جی ویندی ہے گیپ اچھی ویندا ہے وہ اگتے ہلی جو سو گوڈا پان میں جو سو ٹکرائبا ہے بھر بھری ویندا اڑے طریقے سے ان کے یہی کوشش کرنا سی بدائیں سی تو جی کے بھی اڑے قسم کی تکلیف تھے تھی تو ان میں ڈرائی بالکل نہ کن قریبی کہیں ڈاکٹر کے ڈکھارن بہتر یہ ہی ہے تو ان کے ایک تو سو اڑے قسم کے پیشنٹ میں وڈے میں وڈی گال ہوں چو جو اصل پروگرام بھی اویئرنیس کے حوالے سے ہے تو وڈے میں وڈی گال ہوں احتیاط احتیاط یہی ہے تو مالش نہ کرنی اوکڑوں نہ ویڑو وزن زیادہ نہ کھڑو ڈاکڑ جو ہے سو نہ چڑھنی ان کے سو یکدم جترو تھی سکے تو علاج جو ہے سو کرانا علاج اساں وٹ گھنو ہی تھندو ہے تو گھنا ونی گوڈن میں سوئیوں ہنیندا ہیں جو ہے سو مالشوں کندا ہیں یا ادروائز بیو ٹریٹمنٹ تو پونے میں ورندو گوڈا جو ہے سو وی ویندا ہیں ان کے کرے او یا کچھ کارٹیزون دواؤں اڑیوں استعمال کرنا ہے جن کی عادت پہ جی ویندی ہے پو جس تے مانو وہ دوا گوری نہ کھائی ہے تو سور نہ چھڑیندا ہے پو ان جو نتیجو یہ نکلندو ہے تو اگتے ہلی وہ گوڈا جو سو سجی ویندا ہیں جن کے جوڑن میں یہ تھی تو ان جا جوڑ جو سو ٹیڑا تھی ویندا ہیں ہڈیوں ٹیڑیوں تھی ویندی ہیں وہ جو سو بی بیماری میں مبتلا تھی ویسے ہے ان کے کرے اڑے قسم کی بیماری میں جی پیشنٹ تھے تو اصا وٹ ان جو ٹریٹمنٹ موجود ہے روبرو ڈیکھارے سکوں.
0: دوستوں کے بدائیں ہلن پروگرام صحت کی گال ہی وقت ہے کمرشل بریک جو ہلوں تھا کمرشل بریک کی طرف تو اصل پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 03011968151.
3: خوبصورتی جو اصل راز सिर्फ डी स्किन ब्यूटी क्रीम हिन में मौजूद विटामिन ई बीड्स एंड जदीद माइक्रो बीड्स फार्मूलो अवां जी स्किन के बनाए निखरी एंड चमकदार सिर्फ बिन डीहन में डार्क स्पॉट्स के करे खत्म एंड दिए कुदरती असली ग्लो डी स्किन ब्यूटी क्रीम असली ग्लो हर डीह जो शो अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान खुशखबरी लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल अब फिक्र छोड़िए आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ट जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे बाजू टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट बार बार वेक्स और शेविंग से निजात नरम साफ और खूबसूरत जिल्द कम वक्त बेहतरीन नतायज अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नजद रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 03003385569
4: आशिक होंडा शोरूम मेहरापुर एटलेस होंडा मोटरसाइकिल चौक पर एतमाद अइमा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरापुर जिते नई मोटरसाइकिल जी सेल कंपनिया जे मुकरर कल रेट ते दस्तियाब आहे सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनिया जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिन्हें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वन्य थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ति जिलाई आसिम हुसैन आराई 03073592120
3: खुशखबरी क्या आप बालों के झड़ने से परेशान हैं अब फिक्र छोड़िए शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज एक्सोसोम्स एंड PRP ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार कमजोर जड़ों को मजबूत बनाए नए बालों की निशोनुमा में मदद दे बालों को घना और सेहतमंद बनाए घने मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नजद रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 03003385569

0: ਜ਼ਕੀਰ ਅਹਿਮਦ 0306-1623-793
1: ਮਹਿਰਾਨ ਆਇਰਨ ਸਟੋਰ ਹਾਲਾਣੀ ਹੋਲਸੇਲ ਡੀਪੂ ਅ ਨੇਮ ਟੂ ਬੀ ਟ੍ਰਸਟਿਡ
2: ਸਰੀਆ ਗਾਰਡਰ ਟੀਅਰ ਏਂਗਲ ਚੈਨਲ ਪੱਟੀ ਲੋਹੀ ਦਰਵਾਜ਼ਾ ਸਿਲਵਰ ਜਾ ਚੌਂਕ ਸੀਮੈਂਟ ਰੇਤੀ ਕ੍ਰੇਸ਼ ਐਂ ਰੰਗ ਵਗੈਰਾ ਬਾਜ਼ਾਰ ਖਾਂ ਬਾਰੀਆ ਦਸਤਿਆਬ ਆਹੀਂ
1: ਹਾਣੇ ਯਚੋ ਮਹਿਰਾਨ ਆਇਰਨ ਸਟੋਰ ਨਜ਼ਦ ਬਲੋਚ ਪੈਟਰੋਲ ਪੰਪ ਨੈਸ਼ਨਲ ਹਾਈਵੇ ਹਾਲਾਣੀ
2: ਰਾਬਤੇ ਲਈ ਪ੍ਰੋਪਰਾਈਟਰ ਗੁਲਾਮ ਨਬੀ ਮੁਗਲ 03003204372 ਐਂ 02424601000
3: It's 8:15 p.m.
4: This time check is brought to you by D Skin Beauty Cream. Asli Glow Har Niya Josho. A product by Biocon International Pakistan.
5: रोशनी का काफिला मंजिल की तरफ गामजन मजहर स्कूल सिस्टम मेहरापुर शानदार तालीमी इमारत प्रोफेसर कुर्बान अली मेमन एयर कंडीशन्ड एकेडमिक ब्लॉक का इनेकार मेहनती मुशाक और तजुर्बेकार तदरीसी अमला सरसब्ज बागीचा बेहतरीन फर्नीचर शानदार कंप्यूटर फिजिक्स केमिस्ट्री बायोलॉजी की लैब्स ऑडियो और विजुअल लेक्चर सिस्टम की सहूलत केमिस्ट्री फिजिक्स बायोलॉजी रियाजी और इंग्लिश पर खुसूसी तवज्जा एंट्री टेस्ट के लिए मेडिकल और इंजीनियरिंग में काबिले तहसीन नताइज खेलों का मैदान और वहां मुनक्किद होने वाले मुकाबले तहरीर तकरीर और जहनी आजमाइश के मुकाबले स्टडी टूर्स अपनी आँखों के नूर बच्चियों और प्यारे बेटों की मयारी तालीम तरबियत के लिए आज ही मजहर स्कूल सिस्टम मेहरापुर का विजिट करें مزید رابطے کے لیے ڈاکٹر الطاف حسین میمن مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم 03000002724 نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم مہراپور 03013865453
6: السلام علیکم ادا
7: وعلیکم السلام ادا چھو پریشان آئیں
6: ادا نو دکان کھولیا تم پر ہلے ہی نہ تو چھا کجے
7: ادا دکان جی مشوری کرائی تھئی
6: نہ ادا
8: یار اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو مو پنجو دکان کھولیا تو ایف ایم میرا پر تے پبلسٹی کرائی کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرائن تے دلی نہ تھی چوی
6: مجھے دکان جی بے ڈرندی
7: ہاں دا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی
6: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدھا
8: آفیس جی میرا پور ایف ایم 94 نزد گرلس ڈگری کالج حالانی روڈ میرا پور
7: رابطے لائے حاکم علی جسکانی
9: 03013992836

सिंध राउंडअप में अज अवां बुधी सकंदा। सिंध सरकार पारां 5 लख टन परदेही कणक खरीद करण जो फैसलो। पाणी समेत चईन मामलनि ते टास्क फोर्स कायम। थर में वसकारो, मुख्तलिफ़ वाक्यनि में 3 ॼणा फौत। कारूंजर मां नयूं वही आहियूं, मरीअ जहिड़ो मंज़र। सिंधु हुकूमत पारां 14 सरकारी तर्जुमाननि खे कानूनी हैसियत ॾियारण जे लाइ कानून साज़ीअ जो फ़ैसिलो। सिंध में डीओस खां पोइ 500 टीओस जूं पोस्टूं ख़तम। 1,41,000 अमलो स्कूलनि हवाले। सिंध में आवाम खे न रिलीफ मिली रहियो आहे न इंसाफ़। सैयद सदर दिनशा राष्ट्री। स्पेशल रिपोर्ट में अवां ॿुधी सघंदा, अटे जो बहरान ऐं इंतज़ामी नाअहली। सिंध काबीना पारां सरकारी मुलाज़मनि जे हेल्थ इंश्योरेंस प्रोग्राम जे मुदे में वधीक 6 महीननि जी वाध। सिंध जे पाणी मामलनि, मौसमियाती तब्दीली ऐं मसनूई ज़हानत AI बाबति 4 टास्क फोर्स क़ाइम करण ऐं 5 लख टन परॾेही कणक ख़रीदारीअ जो फ़ैसिलो। कुनरी मिर्च मंडीअ लाइ 22 एकड़ ज़मीन मुख़्तसि करणु। FWO ज़रिए मलीर जे इलाइक़े डमलोटी खां DHA ताईं वाटर लाइन मनसूबो मुकमल करणु। मनसूबे जी लागत में वाध ऐं 400 एकड़नि ते जदीद ट्रक स्टैंड क़ाइमु करण जी मंज़ूरी। उन ॾिस में सिंध जे वॾे वज़ीर सैद मुराद अली शाह जे सदारत हेठि सिंध काबीना जो अहम इजलास थियो, जंहिं में 22 एजेंडाउनि ते ग़ौर करण बाद मंज़ूरी ॾिनी वई। इजलास में काबीना सूबे में कणक ज़खीरनि जी सूरतहाल, अटे जी क़ीमतुनि ऐं खुराक खाते जी कणक ख़रीदारीअ वारी तजवीज़ जो जाइज़ो वरितो। काबीना खे ॿुधायो वियो त सिंध में 2025-2026 दौरान 4.7 मिलियन टन कणक पैदा थी, जेका गुज़िरियल सालनि जे बचियल ज़खीरनि समेत 4.84 मिलियन टन थिए थी। जॾहिं त सिंध जी सालियानी घुर्ज 6.53 मिलियन टन आहे, जेका 1.69 मिलियन टन जी घटाई खे ज़ाहिर करे थी। मौजूदा वाइपे जो सिलसिलो जारी रहियो त मार्च 2027 ताईं सूबे खे लॻभॻि 2.11 मिलियन टन कणक जी खोट जो मुंहुं ॾिसणो पइजी सघे थो। हिन खुराक खाते खे हिदायत कई त ज़खीरा कंदड़नि ख़िलाफ़ कारवायूं तेज़ करे कणक जी लिकायल ज़खीरा हथ कया वञनि। इजलास में चीफ सेक्रेटरी ऐं लाॻापियल खातनि जे वज़ीरनि ते मुश्तमिल 3 रुकनी कमेटी ठाहिण जो फ़ैसिलो कयो वियो, जेका हर हिकु टास्क फोर्स जी जोड़जक खे हतमी शिकिल ॾींदी। काबीना मीरपुर ख़ासि जे वाटर एंड सेवरेज कॉर्पोरेशन क़ाइमु करण जी बि मंज़ूरी ॾिनी। होॾां सीनियर वज़ीर शर्जील इनाम मेमण काबीना जे फ़ैसिलनि बाबति प्रेस कॉन्फ्रेंस कंदे चयो त सरकारी मुलाज़मनि जे सिहत इंश्योरेंस प्रोग्राम में बि वधीक 6 महीननि जी वाध कई वई आहे, जॾहिं त पाणी मामलनि, मौसमियाती तब्दीली ऐं मसनूई ज़हानत AI सां लाॻापियल मामलनि ते ख़ुसूसी टास्क फोर्स जोड़ियो वेंदो। हुन वधीक चयो त कराची में 400 एकड़नि ते जदीद ट्रक स्टैंड क़ाइमु कबो। थर जे मुख़्तलिफ़ इलाइक़नि में वसकारे जो काल्ह बि वक़फ़े सां जारी रहियो। मुख़्तलिफ़ हादसनि ऐं वाकियनि में 3 ॼणा फौत। नंगर पार्कर ऐं भरपासे में गजगोड़ सां तेज़ बरसाति जो 24 कलाक जारी रहियो। कारूंजर जबल मां नयूं वही आहियूं, बरसाति बाद कारूंजर जबल मां गोड़ धोड़ो ऐं राणा सर घरटियारी ऐं पोरणवाह ऐं ॿियूं नयूं वही आहियूं। मौसम खुशगवार थी वई, जॾहिं त नगर पार्कर जे मुख़्तलिफ़ इलाइक़नि में 2 ॾींहनि खां वक़फ़े सां किथे हल्की त किथे तेज़ बरसाति जारी रही। ॿिए तरफ़ ॻोठु वाधड़ाईअ भरिसां बरसाती नदीअ जे वहिकिरे मां 45 वरनि जी लक्ष्मण कूलीअ जो लाश हथ आयो। वारसनि मूजिबि लक्ष्मण गुज़िरियल राति घरां बरसाती नदीअ जे वहिकिरो ॾिसण जे लाइ निकितो हुयो। सुबुह जो संदसि लाश नदीअ मां मिलियो। बरसाति खां पोइ थर जे मारू माण्हुनि जूं रौनकूं मोटी आयूं ऐं फितरी मंज़र ॾिसण जे लाइ सियाह पहुची विया। जॾहिं त नगर पार्कर खां चोड़ियो रोड टुटण सबबि सियाह वॾे अंग में फाथल आहिनि। कुनरीअ भरिसां ॻोठु वली मोहम्मद आरे में बरसाति दौरान खिवण किरी पई। खिवण किरण सबबि घर जे अंगण में रांदि कंदड़ 4 सालनि जो ॿारु विनोद पुटु चमन कूली फोती वियो। जॾहिं त वाकिए में 7 वरनि जो दिलीप पुटु चमन कूली ज़ख़्मी थी पियो। फोतीअ जो मड़ ऐं ज़ख़्मी खे तालके अस्पताल नियो वियो। डॉक्टरनि पारां हिकु ॿार जे फोत थियण जी तस्दीक कई वई। वाकिए बाद फोती ॿार जे घर में घुराम अची वियो। ढोरोनारो ऐं भरपासे वारनि इलाइक़नि में बरसाति जो पहिरियों वसकारो शाम खां पोइ राति जे वक़्त ताईं जारी रहियो, जंहिं सबबि मौसम ज़बरदस्त थी वई। तालीम खाते पारां इंतिज़ामी सुधारनि जे लाइ क्लस्टर पॉलिसी ते अमल दरामद ऐं गैर ज़रूरी इंतिज़ामी उहिदा ख़तमु करण जी मंज़ूरी। TEOs जूं 550 पोस्टूं पोल में मुंतकिल करणु ऐं
CEO's آفیس میں موجود ایک لکھ 41,000 تدریسی ان غیر تدریسی عملے کے اسکول کلسٹر پالیسی تحت کلسٹر ہب اسکولن میں منتقل کرنے جو فیصلو کیا ویا ہے۔ ضلع ڈویژنل سطح تے نئے سر انتظامی جوڑ جک واری تجویز بھی منظور کی وئی۔ کال تعلیم وارے وزیر سردار شاہ کی صدارت ہیٹ تھل اجلاس میں مالی سال 2025-2026 میں صوبے کے 34,106 اسکولوں کے لیے جاری تھل اسکول اسپیسیفک بجٹ کے استعمال جو جائزہ ورتو ویو۔ اجلاس کے بدایا ویو تو 18,60,00,000,000 رقم مختص تھی جن میں رگو 34% رقم استعمال تھی سکی۔ اجلاس میں فیصلو کیا ویو تو اسکول ایجوکیشن نانے کھاتے اور ٹریزری وچ میں رابطہ ودایا وجن جی اسکول اسپیسیفک بجٹ کے استعمال میں آسانیوں پیدا تھی سکن۔ اجلاس میں فیصلو کیا ویو تو جانائل بجٹ کے استعمال کے سلسلے میں ایس او پی سے بل جمع کرائن لائے ایک چیک لسٹ جاری کی ویندی۔ اجلاس میں فیصلو کیا ویو تو نانو کھاتوں اور ٹریزری اسکول اسپیسیفک بجٹ تحت جمع تھندڑ بل ایک ہفتے اندر منظور کندا۔ اجلاس میں فیصلو کیا ویو تو اسکول کلسٹر پالیسی تحت ٹی ای او آفیسن میں 141,000 کا ودھیک تدریسی ان غیر تدریسی جائن کے بھی مرحلے وار کلسٹر ہب اسکولن میں منتقل کیا ویندو۔ جدیں تو تعلیمی ایجوکیشن آفیسرن جو 550 جائیں بھی پول میں منتقل کرنے سے گڈ ضلع ڈویژنل سطح تے انتظامی ڈھانچے کی نئے سر جو جڑک واری تجویز کے بھی منظور کیا ویو۔ ہاں تعلقے میں رگو ایک ٹی ای او رہندو جن کے پڑ اسکول پول میں پگار ملدی۔ پاکستان مسلم لیگ فنکشنل سندھ کے صدر سید صدر الدین شاہ راشد جی چھوائے تھے جگہ سندھ کے سندھ دریا میں آئینی قانونی حصے جو پانی نہ ڈنو ہو تو صوبے جو زرخیز زمینوں بنجر بنجی ویند سندھ ڈکار جو شکار بنجی ویندی ان جا سنگین اثر ایندڑ نسلن کے بھگنا پوندا۔ ان چھو وفاق سندھ جا حکمران ایک ہی سکے جا بپاسا ہیں پر افسوس کی گال ہے تو سندھ حکومت سندھ کے مفادن کے تحفظ کرنے بدرا ان کے نقصان پہنچایا ہے۔ ان سندھ کے حکمران پارا رات کے اوندہی میں ببرلو میں پریا کماری سمیت سندھ کے مختلف علاقوں میں گم تھل نگرن کی بازیابی کے لیے قائم احتجاجی کیمپ سے پولیس چڑھائی سخت لٹھ بازی عورتوں وکیلن بن پرامن احتجاج کردن کے گیلے گرفتار کرنے والے عمل کی سخت لفظن میں مذمت کردے چھو تو اڑو عمل جمہوریت انسانی حقن اظہار کی آزادی سے حملوں ہے۔ ان مطالبہ کے تو گرفتار کر سمورن مانن کے فوری طور آزاد کیا وجے گم تھل نگرن کی بازیابی کے یقینی بنایا وجے ذمہ وار خلاف قانون موجب کاروائی کی وجے۔ ان خیال جو اظہار ان پانچ رہائش گاہ سندھ کی مشہور سیاسی سماجی شخصیتوں نامیار قانوندان جسٹس ریٹائرڈ آفتاب گیرا کامران گیرا سید ولی شاہ سے ملاقات دوران کیا۔ ان موقع سے مذکورہ شخصیتوں پانچ ساتھن سمیت پاکستان مسلم لیگ فنکشنل میں شمولیت جو اعلان کیا۔ سندھ حکومت پارا 14 سرکاری ترجمانن کے قانونی حیثیت دیان کے لیے قانون سازی کرن جو فیصلو۔ ترجمانن کی مقرری اختیارن فرضن پگارن الاؤنس بین مراتن بابت بل آئن تے غور وچار شروع کیا ویو ہے۔ زرین موجب تجویز کل نئے قانون میں سرکاری ترجمانن کی مقرری اختیارن ذمہ وارن مراتن بابت قانونی ڈھانچو متعارف کرایا ویندو۔ زرین موجب قانون جو مقصد ترجمانن کے کردار کے قانونی حیثیت دینا ہے۔ زرین موجب تو سرکاری ترجمانن کی پگار الاؤنس مراتن کے وڈے وزیر کے خاص معاملن کے پگاروں سے گڈائن کی تجویز تے غور کیا پی وجے۔ واضح رہے تو سندھ حکومت کے رولس آف بزنس میں سرکاری ترجمانن لائے کا بھی باضابطہ گنجائش موجود نہ ہے۔ سندھ کے وڈے وزیر پانا انتظامی اختیار استعمال کردے سرکاری ترجمان مقرر کیا ہوا۔ ان دس میں جولائی 2024 میں 6 جنوری 2025 میں ودھیک 8 ترجمان مقرر کیا ویا۔ ان ترجمانن میں 4 سندھ اسمبلی جا ممبر 2 میئر کراچی سکھر باقی 8 انچونڈل ہیں۔ زرے جو چوڑا ہے تو تجویز کل بل غور وچار کے لیے جلد سندھ کابینہ آڈو پیش کرنے جو امکان ہے۔ سندھ کے سرکاری کالجوں میں فرسٹ ایئر میں داخلہ

सिंध राउंडअप में अॼु अवां ॿुधी सघंदा। सिंध सरकार पारां 5 लख टन परॾेही कणक ख़रीद करण जो फ़ैसिलो। पाणीअ समेत चइनि मामलनि ते टास्क फोर्स क़ाइमु। वसकारो मुख़्तलिफ़ वाक्यनि में 3 ॼणा फोत। कारूंजर मां नयूं वही आयूं, मरीअ जहिड़ो मंज़र। सिंध हुकूमत पारां 14 सरकारी तर्जुमाननि खे कानूनी हैसियत ॾियारण जे लाइ कानून साज़ीअ जो फ़ैसिलो। सिंध में डीओस खां पोइ 500 टीओस जूं पोस्टूं ख़तमु। 1,41,000 अमलो स्कूलनि हवाले। عوام کے نہ ریلیف ملی رہے واہے نہ انصاف۔ سید صدر انشاء راشدی اسپیشل رپورٹ میں عوام بجی سکندا۔ اٹے جو بحران ائی انتظامی نا اہلی۔ सिंध काबीना पारां सरकारी मुलाज़मनि जे हेल्थ इंश्योरेंस प्रोग्राम जे मुदे में वधीक 6 महीननि जी वाधि। सिंध जे पाणी मामलनि, मौसमियाती तब्दीली ऐं मसनूई ज़हानत AI बाबति 4 टास्क फोर्स क़ाइमु करणु ऐं 5 लख टन परॾेही कणक ख़रीदारीअ जो फ़ैसिलो। कुनरी मिर्च मंडीअ लाइ 22 एकड़ ज़मीन मुख़्तस करणु। FWO ज़रिए मलीर जे इलाइक़े डमलोटी खां DHA ताईं वाटर लाइन منصوبو مکمل کرن۔ منصوبے کی لاگت میں واد ائی 400 ایکڑن تے جدید ٹرک اسٹینڈ قائم کرن جی منظوری۔ ان رسمی سن جے وڈے وزیر سید مراد علی شاہ جی صدارت ہیٹ سندھ کابینہ جو اہم اجلاس تھو، جے میں 22 ایجنڈاؤں تے غور کرن بعد منظوری دینی وئی۔ اجلاس میں کابینہ صوبے میں کڑک ذخیرن جی صورتحال، اٹے جی قیمتن ائی خوراک خاتے جی کڑک خریداری والی تجویز جو جائزہ ورتو۔ کابینہ کے بدائے ہوئے تو سندھ میں 2025-2026 دوران 4.7 ملین ٹن کڑک پیدا تھی، جے کا گزرل سالن جے بچل ذخیرن سمیت 4.84 ملین ٹن تھی تھی، جنہیں تو سندھ جے سالیانی گھرج 6.53 ملین ٹن آئے، جے کا 1.69 ملین ٹن جی گھٹائی کے ظاہر کرے تھی۔ موجودہ واعپے جو سلسلو جاری رہو تو مارچ 2027 تین صوبے کے لگ بھگ 2.11 ملین ٹن کڑک کی کھوٹ جو منہ ڈسنو پیجی سکے تو۔ ان خوراک کھاتے کی ہدایت کئی تو ذخیرہ کرنے خلاف کاروائیں تیز کرے، کڑک کے لکائل ذخیرہ ہتھ کیا ون۔ اجلاس میں چیف سیکرٹری لاگاپل خاتن کے وزیرن سے مشتمل 3 رکنی کمیٹی ٹھائن جو فیصلو کیا ویو، جے کا ہر ایک ٹاسک فورس کی جوڑ جک کے حتمی شکل دی۔ کابینہ میرپور خاص کے واٹر اینڈ سیوریج کارپوریشن قائم کرنے کی بھی منظوری دینی۔ ہوڈا سینئر وزیر شرجیل انعام میمن کابینہ کے فیصلوں بابت پریس کانفرنس کرتے چھو تو سرکاری ملازمن کے صحت انشورنس پروگرام میں بھی 6 مہینوں کی بات کی وی ہے، جدید پانی معاملن، موسمیاتی تبدیلی ای مصنوعی ذہانت AI سے لاگاپل معاملن تے خصوصی ٹاسک فورس جوڑی ویندو۔ ان چھو تو کراچی میں 400 ایکڑن تے جدید ٹرک اسٹینڈ قائم کبو۔ थर जे मुख़्तलिफ़ इलाइक़नि में वसकारे जो काल बि वक़फ़े वक़फ़े सां जारी रहियो। मुख़्तलिफ़ हादसनि ऐं वाक़िअनि में 3 ॼणा फोत। नंगर पार्कर ऐं भर पासे में गजकोट सां तेज़ बरसाति जो 24 कलाक जारी रहियो। कारूंजर जबल मां नयूं वही आहियूं। बरसाति बाद कारूंजर जबल मां गोड़ धोड़ो ऐं राणा सर घरटियारी ऐं पोरण वाह ऐं ॿियूं नयूं वही आहियूं। मौसम खुशगवार थी वई, जॾहिं त नगर पार्क जे मुख़्तलिफ़ इलाइक़नि में 2 ॾींहनि खां वक़फ़े वक़फ़े सां किथे हल्की त किथे तेज़ बरसाति जारी रही। ॿिए तरफ़ ॻोठु वाधड़ाईअ भरिसां बरसाती नदीअ जे वहिकिरे मां 45 वरनि जी लक्ष्मण कुलीअ जो लाश हथायो। वारसनि मूजिबि लक्ष्मण गुज़िरियल राति घरां बरसाती नदीअ जे वहिकिरो ॾिसण जे लाइ निकितो हुयो। सुबुह जो संदसि लाश नदीअ मां मिलियो। बरसाति खां पोइ थर जे मारू माण्हुनि जूं रौनकूं मोटी आयूं ऐं फितरी मंज़र ॾिसण जे लाइ सियाह पहुची विया। जॾहिं त नगर पार्कर खां चोड़ियो रोड टुटण सबबि सियाह वॾे अंग में फाथल आहिनि। कुनरीअ भरिसां ॻोठु वली मोहम्मद आरए में बरसाति दौरान खिवण किरी पई। खिवण किरण सबबि घर जे अङण में रांदि कंदड़ 4 सालनि जो ॿार विनोद पुटु चमन कुली फोती वियो। जॾहिं त वाकिए में 7 वरनि जो दिलीप पुटु चमन कुली ज़ख़्मी थी पियो। फोतीअ जो मड़ ऐं ज़ख़्मी खे तालके अस्पताल नियो वियो। डॉक्टरनि पारां 1 बार जे फोत